0: कमाल कमाल, क्या बातें हैं जनाब, क्या बातें, क्या मैसेजेस हैं, क्या हकीकत खोल खोल के आज रख रहे हैं आप, मजा आया बहुत। थैंक यू सो मच।
1: अल्लाह ताला खुशी रखे।
0: खैर मुबारक, जज़ाकल्लाह आपको भी एडवांस में ईद मुबारक और हज मुबारक। अपना ख्याल रखिएगा, फिर इंशाल्लाह आपसे बात होगी, ठीक है, ओके जनाब, अल्लाह हाफिज।
2: You're listening to DJ Cameron.
0: Okay, जनाब, हम चल रहे हैं अपनी नेक्स्ट लाइन की जानब, देखते हैं हमारे साथ कौन सी हस्ती मौजूद है। अस्सलाम वालेकुम।
3: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، تسمي روشن دلي ما شاء، باكمال لاجواب، باعزت بابکار، بہت ہی بازوک باشوک، ہر دل زی شخصیت اور بہت نفیس، بہت لطیف، بہت شفیق، بارفت ہستی، میرے پیارے بھائی کامران، السلام علیکم ورحمت اللہ وبرکاتہ۔
0: So sweet of you، وعلیکم السلام، الحمدللہ جناب، اور الحمدللہ کہ آپ دوبارہ سے آگے ہیں، تھینک یو سو مچ۔ اور اتنی پیاری آپ کی شروعات ہوتی ہیں، تو جناب کیسے ہیں؟ لیکن جلدی جلدی کیجیے گا، کیونکہ ہما جی جو ہیں وہ آپ کے پیچھے انتظار میں ہیں، اور وہ کافی دیر سے انتظار میں لگی ہوئی ہیں۔ تو کیسے ہیں آپ، خیریت سے ہیں؟
3: جی اللہ تعالیٰ کا بڑا کرم ہے۔ سب سے پہلے تو میں اپنے دونوں بازو کھول کے آپ کو اتھا دل کی گرائیوں سے ویلکم کہتا ہوں، خوش آمدید کہتا ہوں، اور یقین کریں کہ بے حد خوشی ہوتی ہے کہ آپ کی آمد کی، اور آپ کی ماشاءاللہ اتنی خوبصورت، اتنی سویٹ، یعنی کہ جب آواز سنتے ہیں نا تو ماشاءاللہ وہ ہماری سماعتوں تک جب پہنچتی ہے نا تو دل کو ایک تسکین سی ہو جاتی ہے کہ ہمارے بھائی کی آواز آئی ہے ماشاءاللہ۔ اللہ تعالیٰ آپ کو سلامت رکھے، آپ کے اہل عیال کو، ساتھ کو، اور سبھی جتنے آپ کے ماشاءاللہ اتنا خوبصورت پروگرام سن رہے ہیں، جہاں جہاں تک آپ کے اتنے خوبصورت ریڈیو کی نشریات جا رہی ہے، سبھی کی میری طرف سے محبتوں برا چاہت، برا الفت، برا عقیدت، برا نیت محبت، نیت ان سے بہت بہت پیار۔
0: تھینک یو سو مچ، جزاک اللہ۔ جی جناب،
3: تو سر پہلے تو معذرت تمام بہنوں بھائیوں سے جو میں پہلے بطوریاں مار کے
0: نہیں نہیں آپ نے بالکل کوئی بطوریاں نہیں ماری ہیں۔ آج ابھی ابھی بات ہو رہی تھی ہماری شکیل بھائی سے بات ہو رہی تھی، اور وہ کہہ رہے ہیں کہ وہ سمندر میں آئے ہیں اور طوفان لے کے آئے ہیں، تو آئی تھنک اٹ واز ڈفرنٹ، اٹ واز تھوڑا سا مختلف روٹین سے ہٹ کے، اور یہ اچھا لگتا ہے جب تھوڑی سی چیزیں روٹین سے ہٹ کے ہوتی ہیں۔ تو مجھے تو بہت پسند آیا، مجھے تو بہت مزہ آیا، مطلب مجھے اتنا مزہ آ رہا تھا کہ میں کہہ رہا تھا کہ سمندر خان تو جا رہا ہے، لیکن سمندر خان کی جو شریک حیات سے ان سے بھی بات ہو جائے۔ لیکن آپ کو، آپ جو ہیں بڑے تیز ہیں، آپ نے کہا کہ نہیں میں صرف لڑکوں کی آواز نکال سکتا ہوں، میں لڑکی کی آواز نہیں نکال سکتا۔ آپ نے کہا میری شادی ہی نہیں ہوئی ہے، جان بچا لی۔
4: نہیں ایسی بات نہیں ہے، میں نکال سکتی ہوں، پتہ ہے بات کیا ہے، میری بات سنو، پھر تم بولو گے یار میرا کلیکشن نمبر دو تو پھر میں وہ بھی دے سکتی ہوں، پھر بات بڑھ جائے گی، پھر میں بولوں گی کہ مجھے جو ہے وہ اتنا جو آپ مجھے پلیز مجھے واٹس ایپ دے، مجھے اپنے بات پھر ڈیمانڈ بڑھ جاتی ہے، پھر اور زیادہ نمبر لیتے ہیں، تو پھر میرے بھائی رہنے، پھر اسی لیے میں آپ کو بھائی بولا ہے نا، بات آگے نا بڑھ۔
0: صحیح ہو گیا، ٹھیک ہو گیا، پھر آپ ایسا کیا کریں نا کہ آپ مردوں والی آواز نکال کے باتیں کیا کریں۔
3: پھر آپ ابھی تو آپ بول رہے ہیں نا چلو انسانوں کی آواز، تو کبھی آپ یہ نہ بولا کہ جانوروں کی آواز۔
0: نہیں ماشاء اللہ سے ویری ٹیلنٹڈ، اور دس گڈ کے انسان تھوڑے سے ایکسپیریمنٹ کرتا ہے، آپ اچھی بات ہے، لوگوں کو ہنسانے کی کوشش کرتے ہیں، دا از سو سویٹ آف یو، سو نائس آف یو۔ اچھا جلدی سے باتیں کرنی ہے کیونکہ بریک بھی اور پیچھے لائن لگی ہوئی ہے بہت سارے لوگوں کی، تو کیا لے کے آئے ہمارے سننے والوں کے لیے؟
3: سر تمام سننے والوں کو، تمام میری بہنوں کو، بھائیوں کو، بزرگوں کو، جو ماشاء اللہ اس وقت آپ کی نشریات سن رہی ہیں، جو ٹیکسی ڈرائیور ہیں، جو ڈلیوری ڈرائیور ہیں، کیونکہ اب میں فردن فردن نام لوں گا تو پھر ٹائم بہت زیادہ ہوگا، تو میں پہلے ہی بہت زیادہ ٹائم لے گیا ہوں، تو میں معذرت چاہتا ہوں جو میرے بعد جو شخصیت انتظار میں ہیں۔ تو ماشاء اللہ بہت اچھا اور بہت پیارا پروگرام، یہ تو میں نے اس لیے کیا کہ آپ آئے ہو تو آپ کی آمد ہے، اور ماشاء اللہ عید کی بھی آمد ہے،
0: بہت اچھا،
3: اس لیے میں نے بولا چلو تھوڑا سا جڑا چٹپٹا ہونا چاہیے،
0: بالکل اچھا کیا، بہت اچھا کیا، بہت اچھا کیا۔
3: تو سب سے پہلے تو آپ کو تمام عالم اسلام کے مسلمانوں کو حج کی سعادت بہت بہت مبارک ہو، اور آنے والی عید بھی تمام کو اور آپ کی پوری فیملی کو اور سن رہا کی پوری ٹیم کو جناب تھا دل کی گرائیوں سے بہت بہت عید اور حج کی بہت بہت مبارک ہو۔ تو یہ میں چھوٹی سی شاعری لے کے آیا ہوں، پنجابی کی ہے
0: جی ضرور،
3: تو عید کے حوالے سے ہی ہے، ٹھیک ہے، تو میں تمام آپ کی روشن سماعتوں کی نظر کرنا چاہتا ہوں، اجازت ہے سر؟
0: ارشاد ارشاد۔
3: آئی عید تے رس میرا یار گیا، اے دعا کرو کہ انشاءاللہ عید والے دہاڑے کسی دا یار نہ رسے۔
0: بالکل بالکل۔
3: آئی عید تے رس میرا یار گیا، سانو سمجھ کے یار غریب ہے، نہ وہ لڑیا نہ میں لڑیا، اُدے رسن دی رسم عجیب ہے،
0: واہ واہ لاجواب۔
3: ਉਹਦਾ ਯਕਦਮ ਰੁਸਣਾ ਇੰਝ ਲੱਗਦਾ ਹੈ ਜਿਵੇਂ ਦੇ ਗਿਆ ਸਬਕ ਰਕੀਬ ਹੈ।
0: ਹਾਂ
3: ਉਹ ਅਸਾਂ ਕਿਸੇ ਨੂੰ ਸੱਜਣਾ ਕੀ ਕਹਿਣਾ ਸਾਡਾ ਆਪਣਾ ਹੀ ਮਾੜਾ ਨਸੀਬ ਹੈ।
0: आपको भी ईद मुबारक इन एडवांस और हज मुबारक इंशाल्लाह फिर आपसे बात होगी। ठीक है,
3: थैंक यू, बहुत शुक्रिया,
0: अल्लाह हाफिज।
2: दिस इज सनराइज रेडियो ऑन FM, DAB, ऑनलाइन एंड मोबाइल।
5: कुल्लो नफसेन जायकातुल मौत।
6: मुस्लिम फ्यूनरल सर्विस में कफन दफन फूलों का इंतजाम इस्लामी शरीयत के ऐन मुताबिक। गुस्ल मैयत के लिए औरत और मर्द मौजूद हैं। टॉप क्वालिटी ग्रैनाइट मार्बल के हेडस्टोन्स और फुल कबर को 30 साल की गारंटी के साथ बनवाने के लिए भी मुस्लिम फ्यूनरल सर्विस का नाम याद रखें। मुस्लिम फ्यूनरल सर्विस, 4 डार्फील्ड स्ट्रीट ऑफ लॉमलैंड, ब्रेडफोर्ड 1। टेलीफोन 7230303 दास ब्रेडफोर्ड 7230303।
2: This is Sunrise Radio on FM, DAB, online and mobile.
0: Right, जनाब हम आ चुके हैं वापस और वक्त है कम, मुकाबला है सख्त। हमारी अगली लाइन पे देखते हैं इस वक्त कौन सी हस्ती मौजूद है। अस्सलाम वालेकुम। हेलो,
7: हेलो, अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। आमिर इस वक्त हमसे ऑन एयर लाइव बात करें। आमिर कैसे हैं आप, खैरियत से हैं?
7: मैं बिल्कुल ठीक ठाक हूँ, आप सुनाए, आप कैसे हैं?
0: अल्हम्दुलिल्लाह मैं भी बिल्कुल ठीक ठाक हूँ। आप आए, बाहर आई,
7: चले, थैंक यू सो मच। आप हमारे लिए बाहर आई, लेकिन आई एम रियली सॉरी, ये ना इधर कोई कंस्ट्रक्शन वर्क हो रहा है तो शोर आ रहा है पीछे से, आई एम रियली सॉरी।
0: नहीं नहीं कोई बात नहीं है, हम मैनेज कर लेंगे। अच्छा आप ये बताएं कि आप कैसे हैं, घर वाले कैसे हैं और ईद की तैयारियां कैसी हो रही हैं? मैंने 3 सवाल पूछे हैं अब आपसे एक साथ ही।
7: अल्हम्दुलिल्लाह ठीक हूँ, घर वाले भी ठीक है, लेकिन मैं लंदन में हो चुके।
0: आपकी आवाज थोड़ी सी जो है ना मफल्ड हो रही है, थोड़ी शायद स्पीकर पे है आप या अपने एयरपॉड्स।
7: हाँ, आप सही है,
0: आप सही है, आप परफेक्ट हो गई है,
7: सही है।
0: तो हाँ क्या बता रहे थे दोबारा से बताएं।
7: पहले तो मैं कह रहा था कि ईद तो मैं इधर ही हूँ लंदन, आई एम नॉट गोइंग टू पेरिस, इसलिए मेरी ईद जो है वो घर से बाहर ही होगी।
0: ठीक है, यानी आप भी जो हैं वो परदेशियों की लिस्ट में आ चुके हैं।
7: हाँ,
0: इस ईद पर सही होगा,
7: मगर ऐसा हरगिज ना हो कि लोग परदेशी समझ के ये समझना शुरू कर दे परदेशियों से नाखियां मिलाना परदेशियों को है तो दिल जाना कोई अखियां मिला ले ताकि मैं भी कह सकूं अखियां मिलाई कभी अखियां चुराऊं क्या तूने किया जादू
0: और बाद में पता चले कि अखियां 4 हो गई हैं
7: बाद में पता चले मुझे गाना मैं गा रहा हूँ अखियों से गोली मारे
0: अखियों से गोली मारे। और एक बड़े बड़े मजे की बात होती है ना कि अखियां तो चलो एक दो आपकी होगी, दो जो है वो जिनसे मुहालिफ की 4 अखियां होगी, बाजू का कुछ लोगों ने एनके लगाई होती है तो फिर हम उनको क्या कहेंगे?
7: नहीं, और जिन लोगों की नजरें आप सब आप पर होती है तो वो अखियां कोई ज्यादा ही हो जाती है
0: हाँ ये
7: भी लग जाती है लोगों में नजर ही लग
0: फिर अखियां लग जाती हैं, ये भी सही कहा आपने। चलें सही, अल्लाह ताला जो है वो अखियों को लगने से बचाए। हाँ,
7: अखियों को रहने दे, अखियों के
0: आसपास बिल्कुल सही, अखियों से गोलियां मार लो कोई मसला नहीं है, लेकिन मार मत देना।
7: सही बात है। सबसे पहले ना ये कि आपको भी और सारे सुनने वालों को ना ये जो हज के दिन है
0: जी,
7: तो ये बहुत मुबारक हो, बड़े मुबारक दिन है। जो जो दुआ करे सारे सबको दुआ में याद रखें, और स्पेशली जो अरफात का दिन है परसों है, तो अल्लाह ताला हज करने वालों का हज कबूल करे और हमें भी लेकर जाए, बिकॉज मैंने अभी तक हज नहीं किया, तो आई जस्ट होप इंशाल्लाह कि नेक्स्ट ईयर मैं भी हज करूँ। जो जो करना चाहते हैं वो सारे हज करें।
0: जज़ाकअल्लाह।
7: तो और ये कि सबकी सारी दुआएं कबूल हों इंक्लूडिंग माय सेल्फ।
0: आमीन, आमीन।
7: तो जो है वो आपके जो पिछले सुनने वाले थे ना, मेरा दिल चाह रहा था उनको मैं कहूँ, उन्होंने जैसे ही वो कॉल मिली तो उन्होंने कहा औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, उनको मेरा दिल चाह रहा था उनको छेड़ने को कि कहीं आपने किसी के साथ शैतान घर में तो नहीं कॉल कर दी कि आप शैतान बता रहे हैं, कॉल मिलते ही औज़ु बिल्लाहि मिनश शैतानिर फूक रहे हैं। फिर उसके बाद उन्होंने इतनी लंबी तमीज बांधी, मैंने कहा शायद किसी दूसरे रेडियो वाले की यहाँ पे कॉल मिल गई।
0: अच्छा आपने जिस तरह से कहा आपके पिछले सुनने वालों में हमारी अम्मा कहती थी तुम्हारे पिछले योजे मुझे वो एकदम से और वो रुखसार भाई थे उन्होंने वो बड़े अच्छे हैं बड़ी अच्छी बातें करते हैं और वो औज़ु बिल्ला वो हमेशा पढ़ते हैं लेकिन अब मुझे याद रहेगा आपकी ये वाली बात नेक्स्ट टाइम उन्होंने औज़ु बिल्ला
7: कहा ना तो मैंने कहा क्या है कहीं इनको ये तो नहीं शैतान भगा रहे शैतान घर में पास दी थी दरिया पाल मिल गई
0: बस देख ले हम कुछ करते भी नहीं है फिर भी हम बदनाम हो जाते हैं
7: देख ले
0: सही है चले कोई बात नहीं नहीं नहीं सो
7: तो आपकी तो ईद घर ही गुजरेगी ना यूके में गुजरेगी
0: हाँ यूके में गुजरेगी ऐसे ही है घर वालों के साथ इधर ही
7: अल्लाह ताला आपकी ईद बहुत अच्छी जो है वो गुजारे और बहुत ज्यादा गोश्त मत खाइएगा कि जो है बाद में
0: नहीं यार अब गोश्त खाने वाली हालत कोई नहीं रही हम खुद गोश्त के पहाड़ बन चुके हैं
7: ओह रियली
0: बस अब क्या करें अब वक्त के साथ साथ बंदा आगे ही जाता है ना
7: हाँ ये तो है सही कह रहे हैं तो आज इसी टॉपिक पे बात कर रहे थे या हज का ही टॉपिक था
0: नहीं हम लोग बस गपशप ही कर रहे थे ईद के हवाले से हज के हवाले से कोई शायरी सुना रहा है कोई गाना गा रहा है तो बस ये कुछ ही चल रहा है लाइट हार्टेड रखा हुआ है अमर भाई की जगह
7: मैं भी दो लाइनें फिर जो है वो सुना दूं
0: जरूर जरूर
7: जो है वो
0: अच्छा

0: Sunrise Radio, trendsetters in Asian broadcasting. We lead, others follow.
1: Right, welcome back, listener. You're listening to Sunrise Radio. Definitely, Bobby Shukri, काफी time हो गया hall पे हैं हमारे चौधरी फरियाज साहब हैं पाकिस्तान से हमें याद करें और काफी time हो गया वो hall पे हैं और यहाँ पे welcome GN खुश आमदीद साथ बिस्मिल्ला कहेंगे उनको. अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू.
2: ठीक
1: ठाक हो मुबारक हो खैर है कि माशाल्लाह तुसा माशाल्लाह खूबसूरत ईद मनासो माशाल्लाह आज का भी और दिन आ रहे माशाल्लाह अल्हम्दुलिल्लाह रब्बिल आलमीन अल्लाह पाक जो हाजी गए हुए वहाँ पे माशाल्लाह उनकी इबादत को कबूल करे हज को कबूल करे आजियों को माशाल्लाह और ईद भी जो माशाल्लाह ईद जी बकरे की ईद है माशाल्लाह और क्या कहते हैं कि पाकिस्तान में तो खूबसूरती होनी है क्या हाल है और एक और खुशखबरी है माशाल्लाह कि हमारी भाभी जान भी माशाल्लाह पाकिस्तान में है तो माशाल्लाह माशाल्लाह ये एक बड़ी खूबसूरती है और मुझे अभी पता लगा है कि हमारी भाभी जान भी पाकिस्तान में माशाल्लाह और उनको भी मुबारकबाद पेश करता हूँ हमारी तरफ से पूरी टीम की तरफ से जी हमें ये पैगाम दिया कि हमारी भाभी जान पाकिस्तान में तो वो पहुंच गए तो हमारी तरफ से भी बहुत बहुत मुबारक हो माशाल्लाह जी
2: ਤੁਸਾਂ ਸਾਰੇ ਉਮੀਦ ਹੈ ਕਿ ਮੌਜੂਦ ਅਸਾ ਸੁਣੀ
1: ਜੀ ਜੀ ਮਾਸ਼ਾਅੱਲਾ
2: ਸਭ ਤੋਂ ਪਹਿਲੇ ਤੇ ਅਤੀਕਾ ਬਾਜੀ ਨੇ
1: ਜੀ
2: ਔਰ ਨਸ਼ੀਨ ਜੀ ਨੇ ਸਿਮੀ ਜੀ ਨੇ ਉਹਨਾਂ ਨੇ ਅੰਮਾ ਜੀ ਨੇ
1: ਜੀ
2: ਗਜ਼ਾਲਾ ਬਾਜੀ ਨੇ ਜੀ ਕੁਸੂਮ ਜੀ ਨੇ ਸਿਮਾ ਜੀ ਨੇ
1: ਜੀ
2: ਸ਼ਾਹਪਰੀ ਜੀ ਨੇ ਜ਼ਲੇਖਾ ਜੀ ਨੇ ਸਤਾਰਾ ਜੀ ਨੇ
1: ਜੀ
2: ਸਾਬੀ ਸਾਹਿਬਾ ਗਿੱਦਰ ਬਾਈ ਫਰਜ਼ਾਨਾ ਜੀ ਨੇ ਸਾਇਮਾ ਜੀ ਨੇ
1: ਜੀ
2: ਤੇ ਸਭ ਅਰਜ਼ੂ ਨੇ ਰਫਸਾਨਾ ਜੀ ਨੇ ਸੋਨੀਆ ਜੀ ਨੇ
1: ਜੀ
2: ਇਹਨਾਂ ਸਭਾਂ ਕੀ ਮੇਰੀ ਤਰਫੋਂ ਬਹੁਤ ਬਹੁਤ ਸਲਾਮ
1: ਮਾਸ਼ਾਅੱਲਾ
2: ਨੇਕ ਦੁਆਏ ਹਾਜ ਮੁਬਾਰਕ ਈਦ ਮੁਬਾਰਕ
1: ਮਾਸ਼ਾਅੱਲਾ ਮਾਸ਼ਾਅੱਲਾ
2: ਮੇਰੇ ਘਰ ਵਾਲੀ ਯਕੀਨ ਕਰੋ ਕਿ ਖੁਦ ਉਹਨਾਂ ਮੈਂ ਆਇਆ ਵੀ ਮਾੜੀ ਤਰਫੋਂ ਇਹਨਾਂ ਸਾਰਿਆਂ ਕੀ ਅਤੀਕਾ ਬਾਜੀ ਨੂੰ ਚਿਣੀਦਾ
1: ਜੀ
2: ਸੋਨੀਆ ਰਾ ਤੱਕ ਬਿਲਕੁਲ ਉਸ ਨਸ਼ੀਨ ਰਾ
1: ਮਾਸ਼ਾਅੱਲਾ ਕਿਤਨੇ ਅੱਛੇ ਹਮਾਰੀ हमारी भाभी जान कितनी अच्छी है मेरी भाभी जान कितनी अच्छी है माशा देखो अल्लाह ताला उनको लंबी जिंदगी दे फैज वाली जिंदगी दे माशाल्लाह आमीन
2: और मोहतरम अमर भाई ने
1: जी
2: परवेज भाई ने महबूब भाई साहब ने तुसा ना नाम नाल जी किन्ना बे
1: बड़ी बड़ी मेहरबानी
2: साहब थैंक यू साहब ने जंगीर साहब ने
1: जी
2: अजी सलीम साहब ने चौधरी मनीर सिंह चक्की वाले ने
1: जी
2: शकील साहब ने हीरा साहब ने वाजिद भाई ने अयूब चौहान साहब ने
1: जी
2: और जावेद मीर साहब ने अब्दुल किजोम भाई ने
1: जी
2: नवीद राणा साहब ने जनाब तारिक बार साहब ने
1: जी
2: और चौधरी मुजफ्फर साहब ने चौधरी आसफ रियासत साहब ने
1: जी
2: और जनाब डॉक्टर चौधरी मालिक साहब ने चौधरी उस्ताद साहब ने एम खान साहब ने
1: जी
2: नदीम मंसूर साहब ने राजा वकार साहब राजा जुल्कुरनैन साहब चौधरी मनीर सिंह मेरा भाई
1: जी
2: और जफर अली हीरो साहब महमूद साहब और राजा शुएब साहब उन्होंने पैगाम भी मिलिया
1: जी
2: जनाब सिकंदर अली बशारत अली आरफ अली अरफान शाकर साहब ने अबीबर रहमान साहब ने सजाद पलवान खालिद पट्टी ने मोहम्मद अनीफ लियद और एफ रहमान आदुल सोहेल अख्तर और जेडे तुसा ने लंडन थी सैयद बादशाह ने उन्होंने की सभा की मेरा बहुत बहुत सलाम
1: वालेकुम अस्सलाम जी
2: जनाब साहब से पहले शेयर शुरू करता हूँ
1: जी जी
2: के बड़ा मुकद्दस और आला तरीन और नेक दिन आज आज मुबारक
1: माशाल्लाह सुभान अल्लाह
2: क्या लिखना के करूँ हज ले टुरियां ते ख्याल आया
1: हाय हाय हाय सुभान अल्लाह
2: पहले अरब दी केरी जमीने जावा
1: वाह
2: पीवा जम जम नो पहले के तोयबा अंदर जाके कोसर दे ताकि तू जाम पीवा
1: सुभान अल्लाह सुभान अल्लाह
2: खाने काबे दा करा तवाफ जाके
1: वाह
2: रोजे दी जाली سینے لان جاواں میری سمجھ وچ آندا نہیں کچھ آواز مکے جاواں کہ مدینے جاواں
1: ماشاءاللہ سبحان اللہ سبحان اللہ
2: کیا سن کے شرع بولی کعبہ کر رب دا پہلے رحمند ایس خزینے وال جا عشق بولیا من تو گل میری پہلے سونے محبوب نگینے وال جا
1: سبحان اللہ سبحان اللہ سبحان اللہ
2: شرع پھر بولی لینی جے جنت پھر مکے وچ جنت دے زینے وال جا عشق آکھیا چلا نہ بن حافظ کرنا جے رب راضی تے مدینے وال جا
1: مدینے وال جا سبحان اللہ کیا کہنے واہ
2: ریز بھائی
1: جی جی
2: سانے شہر نے محترم جاوید نشتر صاحب میں اس کتاب جو انہوں نے ذکر تھی اور بڑے خوبصورت شعر انہوں نے لکھے نے
1: بڑے کمال
2: اج دینے میں تواڈی مرزا صاحب انہوں نے شعر پیش کیتے
1: جی
2: کامران صاحب نے محفل دے
1: جی جی
2: انہوں نے دو شعر
1: جی
2: تسانی نظر اور تسانی محفل نظر کرتا
1: ماشاءاللہ
2: کہ قربانی مغرب شروع ہوئی
1: جی
2: ابتدا کتھ ہوئی تے انتہا کتھے ہوئی
1: جی
2: وہ قربانی کیسی سی تے جڑی حضرت امام حسین علیہ السلام نے قربانی دیتی وہ کیسی ہائے
1: ہائے ہائے ہائے ہائے اللہ
2: لکھنے نے کہ ابراہیم دی راہ خدا اندر
1: آہا
2: ابراہیم دی راہ خدا اندر لگت جگر دی دینی قربانی یاد ہے
1: ہائے ہائے ہائے
2: مائی زینم خاتون دی وچ کربل کرنی لاشاں دی نگہبانی یاد ہے
1: ہائے ہائے ہائے ہائے
2: اتو نہر فرات آباد سید کنج لے کے آئے سن پانی یاد ہے جس دے رول گئے تیرے جاوید کربل اس قاسم دی سونی جوانی یاد ہے آخیا کھچیا آلک وچوں تیرا کھچیا آلک وچوں تیر امام جس دم وگیا خون جو اس دی روانی یاد ہے جی میں تفدے رے بیمار آبد منگنا اصغر معصوم دا پانی یاد ہے جو کچھ پڑھیا شہادت حسین وچوں سارا نہیں پر کچھ زبانی یاد ہے اپنے ویر دی جنم جاوید جیری اور رکھی سنبھال کے وہ نشانی یاد ہے
1: یاد ہے ہائے ہائے ہائے کیا کہنی واہ واہ چلی سا جی
2: ان کچھ شاعری
1: جی
2: ایدی بارے
1: جی جی
2: تو سارے نے نا
1: جی
2: تے اد کیا باجی نا تو کنی تے نوشین جی نا تو کنی تے سارے جتنے اور باقی دوست نے سب نے نا
1: جی
2: لکھنے نے کہ خبرے کس بے رحم دی نظر لگی خبرے کس بے رحم دی نظر لگی میرے سونے دی تلخ گفتار ہو گئی
1: بہت خوب
2: اس بے درد جی نگاہ بدلی اس بے درد جی نگاہ بدلی سارے چمن دی ختم بہار ہو گئی
1: بہت خوب بہت خوب
2: آخیا چہرے اوپر اداسیاں تے سا اکھرے جی چھری کلیجے تھی پار ہو گئی منگی گائر جی دید پیاریاں تھی اتنی گل تھی خفہ سرکاری ہو گئی
1: بہت خوب بہت خوب واہ واہ واہ
2: آکھیا چھوڑ دوریاں تے ساجن قریب آ جا اے جن جس محترم نے شاعر نے انہاں دا نام محمد سلیم ہے محمد سلیم گائل اور ایک تے تہاڈے مرزا سلیم صاحب نا انہاں دا نام محمد سلیم گائل ہے جنہاں نال تعلق کشمیر ضلع کوٹلی اور
1: جی
2: علاقہ نال ہے میرے سنگی ساتھی نے
1: جی جی
2: سلام دعا لے نے
1: جی
2: پھر لکھنے نے کہ چھوڑ دوریاں تے ساجن قریب آ جا
1: واہ جی واہ
2: چھوڑ دوریاں تے ساجن قریب آ جا تے نکول بٹھانے نہ دل کرنا
1: واہ
2: سر رکھ کے تیری اغوش اندر کیتا غم سنانے نہ دل کرنا
1: بہت خوب بہت خوب بہت
2: تیری آمد و ڈیک وچ راہ تیرے پلکاں نال سجانے نہ دل کرنا گائل چھوڑ پردیس کشمیر آ جا کوئی کٹھیاں عید منانے نہ دل کرنا
1: بہت خوب بہت خوب بہت خوب
2: اچھا اس دی نگاہ الاساد دی رمز ہو کی نام راز اندار اشارے سمجھے دبیا ریا میں نینا دے ساگران وچ پر افسوس نہ اجے کنارے سمجھے
1: واہ واہ واہ کیا کہے
2: سبے فرقت اجران وچ رہی روندی لگی آکھنا رات دے تارے سمجھے اوے سمجھے غیر سلیم تے کی فائدہ او میرے یار نہ درد میرے درد نہ یار پیارے سمجھے
1: واہ واہ واہ واہ کیا
2: سمجھے غیر سلیم تے کی فائدہ اور میرے درد نہ یار پیارے سمجھے
1: بہت خوب بہت
2: خوب اسی کون تے اسی کون تے کوئی ساڈی عید کیڑی اسی کون تے کوئی ساڈی عید کیڑی مرمر پیر مانا دا خون رہیاں لکھ وار بلایا پر بولیا نہیں اکھیں تکلیاں چپ تصویر رہیاں
1: واہ واہ واہ واہ
2: اس نو کدی نہ میرا خیال آیا او جس دیاں یاداں کلیجے نو چیر رہیاں تیرے اجر دیاں مرزا سلیم گائل او میں اجڑے دی بن تقدیر رہیاں
1: واہ چودھری صاحب واہ کیا کہنی
2: آخری شعر آکھیا
1: جی
2: آ جا بیٹھ جا یار مبین میرے آ جا بیٹھ جا یار مبین میرے الجھ زلف سلجانے نہ دل کرنا ایک ایک وار نہیں سو سو ਇੱਕ ਇੱਕ ਵਾਰ ਨਹੀਂ ਸੋਨੀਆ ਨਾ ਤੇਰਾ ਸੋ ਸੋ ਵਾਰ ਬੁਲਾਣੇ ਨਾ ਦਿਲ
3: ਕਰਨਾ
2: ਆ ਜਾ ਬੈਠ ਜਾ ਯਾਰ ਮਬੀਨ ਮੇਰੇ ਉਲਝ ਜ਼ੁਲਮ ਚਲ ਜਾਣੇ ਨਾ ਦਿਲ ਕਰਨਾ ਇੱਕ ਇੱਕ ਵਾਰ ਨਹੀਂ ਸੋਨੀਆ ਨਾ ਤੇਰਾ ਸੋ ਸੋ ਵਾਰ ਬੁਲਾਣੇ ਨਾ ਦਿਲ
3: ਕਰਨਾ
2: ਚੱਕ ਰੂਪ ਅਨੋਖੇ ਖਫਾ ਨਾ ਹੋ ਜੇ ਤੂੰ ਰੁੱਸੇ ਮਨਾਣੇ ਨਾ ਦਿਲ ਕਰਨਾ ਐਸਾ ਜਾਦੂ ਕਰ ਦਿੱਤਾ ਸਲੀਮ ਗਾਇਲ
3: ਪੂਰੀ
2: ਫੈਮਿਲੀ ਗਈ ਅਸਾਂ ਦੋਵਾਂ ਮੀਆਂ ਬੀਵੀ ਤਰਫੋਂ ਅੱਜ ਮੁਬਾਰਕ ਈਦ ਮੁਬਾਰਕ ਔਰ ਸਲਾਮ ਦੁਆ
3: ਮਾਸ਼ਾਅੱਲਾ
2: ਆਖਰੀ ਸ਼ੇਰ ਆਖਿਆ ਕਿਧਰ ਗਈਆਂ ਉਹ ਸ਼ਾਮਾਂ ਪਿਆਰ ਦੀਆਂ ਕਿਧਰ ਗਈਆਂ ਉਹ ਸ਼ਾਮਾਂ ਪਿਆਰ ਦੀਆਂ ਜਦ ਗੀਤ ਪ੍ਰੀਤ ਨੇ ਗਾਣੇ ਹੋਣੇ ਸਾਂ
3: ਵਾਹ
2: ਚੁਣ ਚੁਣ ਚੰਬਾ ਚਬੇਲੀ ਤੇ ਗੁਲਾਬ ਨਰਗਸ ਇੱਕ ਦੂਜੇ ਤੇ ਫੇਰ ਮੁੜ ਬਾਣੇ ਹੋਣੇ ਸਾਂ
3: ਹਾਏ ਹਾਏ ਹਾਏ ਚੋਦੀ ਸ਼ਾਬਾ
2: ਨਿੱਕੀ ਨਿੱਕੀ ਜੀ ਗੱਲ ਤੇ ਰੁੱਸ ਜਾਣਾ ਨਿੱਕੀ ਨਿੱਕੀ ਜੀ ਗੱਲ ਤੇ ਰੁੱਸ ਜਾਣਾ ਕਰ ਕਰ ਮਿੰਤਾਂ ਤੇ ਤਰਲੇ ਮਨਾਣੇ ਹੋਣੇ ਸਾਂ ਉੱਥੇ ਗਾਇਲ ਅਰਮਾਨਾਂ ਦੀ ਗੋਰ ਬਣ ਗਈ
3: ਉੱਥੇ
2: ਗਾਇਲ ਅਰਮਾਨਾਂ ਦੀ ਗੋਰ ਬਣ ਗਈ ਉਹ ਜਿੱਥੇ ਪਿਆਰ ਦੀਆਂ ਬਦਮਾਂ ਸਜਾਣੇ ਹੋਣੇ ਸਾਂ
3: ਬੜੀ ਮਿਹਰਬਾਨੀ ਸਰ ਬਹੁਤ ਅੱਛਾ ਲੱਗਾ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਤੁਸੀਂ ਆਏ ਹੋ ਤਾਂ ਕਹਿਣਾ ਰੋਣਕ ਬਖਸ਼ੀਏ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਔਰ ਬੜਾ ਅੱਛਾ ਲੱਗਾ ਔਰ ਸ਼ੁਏਬ ਭਾਈ ਨੇ ਸੁਣਨੇ ਮੇਰੇ ਪ੍ਰੋਗਰਾਮ ਤਾਂ ਮਾਸ਼ਾਅੱਲਾ ਤਾਂ ਉਹਨੇ ਦਿਲ ਭਰਿਆ ਨਹੀਂ ਹੈ ਤਾਂ ਕੋਸ਼ਿਸ਼ ਕਰੇ ਠੀਕ ਹੈ ਨੈਕਸਟ ਖਬਰ ਕੋਸ਼ਿਸ਼ ਕਰੇ ਠੀਕ ਹੈ ਬੜੀ ਮਿਹਰਬਾਨੀ ਉਹਨਾਂ ਨੇ ਮਿਹਰਬਾਨੀ ਤੁਸੀਂ ਮਿਹਰਬਾਨੀ ਬਹੁਤ ਬੜੀ ਕੋਸ਼ਿਸ਼ ਕਰੇ ਠੀਕ ਹੈ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਸਰ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਰੱਬ ਰੱਖਾ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਮੇਰੀ ਤਰਫ ਵੀ ਆਪ ਦੋਨੋਂ ਕੋ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਮੇਰੀ ਭਾਬੀ ਕਾਨ ਕੋ ਵੀ ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਠੀਕ
2: ਬਹੁਤ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ
3: ਰੱਬ ਰੱਖਾ ਬਹੁਤ ਬਹੁਤ
2: ਸ਼ੁਕਰੀਆ
3: ਵਾਹ یہ تھے ہمارے محترم ہمارے بھائی ہمارے دوست اور یہاں میں ہمارا ساتھ دے رہے ہمارے گرو جی ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ جی کیسے ہیں میرے بھائی ٹھیک ہے آپ کی
4: بس ٹھیک ہے جی
3: ماشاء اللہ کیا کہنے کیا کہنے اور آپ آئے اور ہماری خوشی نصیبی ہے جی بہت بہت شکریہ جی
4: ستیکر جی آئے اور ہمارا
3: جی
4: ہمارا استاد جی آئے تو ابھی تو سب ٹھیک ٹھاک ہو گیا
3: زبردست ہو گیا زبردست اور آپ آئے اور بچپنے پہ سواگا ہو گئے جی
4: اچھا تو سب سے پہلے میرے
3: جی
4: شکیل بھائی کو جاوید میر بھائی کو محمد حنیف بھائی کو ساجد بھائی کو واجد بھائی کو
3: جی
4: ہمارا استاد چودھری فریاد بھائی کو ساجد پہلوان کو
3: جی
4: اقبال بھائی کو ڈاکٹر ملک صاحب
3: جی
4: محمد رفیع صاحب جی
3: واہ
4: ہمارا پرویز خان بھائی
3: جی
4: ہماری بہن سمرینا خان
3: جی
4: تو اس کے بعد ہماری آسیا جی ہے
3: عتیقہ
4: جی ہے سلینا جی ہے سمی جی ہے
3: ریخا
4: جی ہے حمیدہ جی ہے ستارہ جی ہے اور جو جو سنتے سب کو ہمارا سلام
3: وعلیکم السلام
4: اور آنے والی عید مبارک
3: مبارک بہت بہت شکریہ تھینک یو ویری مچ جزاک اللہ خیر واہ واہ کیا کہنے کمال کر دیا
4: آج آواز ٹھیک نہیں ہے ویسے
3: آواز آپ کی زبردست آواز آ رہی ہے اتنی خوبصورت بہت پیاری آواز آ رہی ہے آپ کی
4: تھوڑی کھانسی ہے نا اس لیے
3: کوئی بات نہیں بڑی پیاری آواز آ رہی بہت خوش
4: کوشش کرتا ہوں
3: جی جی جی جی
4: ٹوٹے ہوئے خوابوں نے
3: واہ
4: ہم تو سکھایا ہے
3: واہ
4: دل نے جسے پایا آنکھوں نے گوایا ہے ٹوٹے ہوئے خوابوں نے ہم ڈھونڈتے ہیں ان کو جو مل کے نہیں ملتے ٹوٹے ہیں نہ جانے کیوں مہما وہ میرے دل کے
3: واہ
4: کیا اپنی تمنا تھی
3: بہت خوب
4: کیا سامنے آیا اے
3: بہت خوب
4: دل نے جسے پایا تھا نے گوایا ہے ٹوٹے ہوئے خوابوں نے
3: वाह बड़ा ही खूबसूरत, बड़ा ही कमाल का गीत आपने गुनगुनाया, बड़ा अच्छा लगा।
4: नहीं भाई जान मजा नहीं आती।
3: नहीं नहीं नहीं, बहुत खूबसूरत, हमें मजा आया, बड़ा ही खूबसूरत गीत आपने गुनगुनाया। और आपको शुक्रिया अदा करें, सिमी जी आपका शुक्रिया अदा कर रही हैं, और क्या कहने उन्होंने फैमिली ने शुक्रिया अदा कर रहे हैं, बहुत अच्छा लगा, बहुत बहुत शुक्रिया की इतना खूब।
5: वाह
3: जी जी,
5: आज आज आज ने मेरी तारीफ में कुछ नहीं किया।
3: आपने कुछ नहीं किया, उनको कोई खराबी होगी और क्या कहेंगे उनके।
5: शांति थी, शांति थी।
3: नहीं नहीं नहीं नहीं, बड़ा ही खूबसूरत गाना गुनगुनाया, बड़ी प्यारी आवाज है और आपकी दोनों की आवाज बड़ी प्यारी है, बड़ा ही अच्छा लगा। गुरु जी की नजर लगी है ना, ये बड़ा मसला होता है कि इनको इतना उनकी नजर लगी है, उनकी नजर को देखो इतना शानदार उन्होंने बेस से बनाया और वो नजर लगी और सब ने उनकी दुआएं की उनकी जी। ऐसा ही हुआ, ऐसा ही हुआ। और आपकी बात क्या करेंगे, इनको जो है ना वो कोई मदद करें इनके लिए, उनको इनके दागा जो है ना वो उनके लिए करें, और नजर इनके उतारें, और मिर्च वगैरह होती है ना तो वो इनके लिए करें, तो हाँ मिर्ची मिर्ची करें इनके लिए, सर पे ऊपर से लेके नीचे तक ना तो मिर्ची करें इनके लिए, ठीक है ना, ये मसला हल हो जाएगा जी।
5: सबको मेरा सलाम।
3: वालेकुम अस्सलाम भाभी जान।
5: चलो शकील भाई, मुरली भाई हमारा
3: जी,
5: जावेद भाई है, मोहम्मद भैया है
3: जी,
5: काशिफ भैया है, चौधरी भैया भैया
3: जी,
5: सुल्तान पहलवान है, इकबाल भैया है
3: जी,
5: पापा शक्ति भैया, हमारे डॉक्टर साहब है,
3: वाह वाह वाह वाह, वाह जी वाह, क्या कहने। रफी साहब वो हमारा साथ दे रहे हैं, प्रोग्राम सुन रहे हैं, वो आपका हमारा साथ दे रहे हैं जी जी।
5: उसकी आवाज मुझे
3: बड़ी खूबसूरत आवाज, बड़ी प्यारी
5: लगता है
3: जी जी।
5: उसको स्पेशल सलाम,
3: वालेकुम अस्सलाम, क्या कहने।
5: जितने लोग है सबको मेरा सलाम नमस्ते
3: जी,
5: मैं आपको भी सलाम दिया
3: जी, माशाल्लाह।
5: ये गाना बहुत हार्ड है मेरे लिए
3: जी जी,
5: तो मेरे को अच्छा लगता है इसलिए मैं ट्राई करूंगी।
3: ट्राई करें क्यों नहीं,
5: दिल दिया दर्द दिया
3: जी जी जी जी।
5: गुजरे आज इश्क में हम उस मुकाम से, नफरत से हो गई है मोहब्बत के नाम से, गुजरे आज इश्क में काम से, नफरत से हो गई है मोहब्बत के नाम से, गुजरे इश्क में हमको ले तुमानता, ओ संग दिल सनम राही वफा मिटी,
3: वहित
5: जाए कदम चल के जा जाए रवि, तेरी आँखों के गाम से गुजरे आ इश्क में, मकाम से नफरत जी हो गई है मोहब्बत के नाम से, गुजरे आ इश्क में बेवफा, तेरा भी दिल टूट जाए बिल